دوسری جانب سے آنے والا شخص بالکل آپ نے صحیح پہچانا، سیاہ لباس میں ملبوس، مجھے آج بھی یاد ہے، سفید بارش بزرگ، سفید داڑھی، بھاری جسم، سیاہ شلوار قمیض، پاؤں میں پشاوری چپل، قمیض کے کف اوپر فولڈ ہوئے، آنکھوں میں سرخ لالی، غصے سے چہرہ تپتا ہوا، لمبے لمبے قدم اٹھاتے وہ اس آفس کے جانے پڑ رہے تھے۔ اب آپ یوں سمجھیے کہ ایک جانب وہ آفس ہے جس کا دروازہ کھلا ہوا ہے، درمیان میں بالکل اس آفس کے دروازے کے ساتھ میں کھڑا ہوں، میرے سے بالکل کچھ فاصلے میں وہ عورت ہے، اور دوسری جانب سے وہ گارڈ انکل اس عورت کے سامنے چلتے ہوئے آ رہے ہیں اس کی جانب۔ وہ گارڈ انکل اس بچی کے پاس پہنچے، اس کا ہاتھ تھاما، اس کو کمرے کے اندر لے کے گئے۔ وہ دروازہ جو تھوڑا سا بند تھا، ظاہر ہے وہ عورت جب نکلی تو ایک دم دروازہ یوں چھٹک کے نکلی تھی، وہ دروازہ دیوار کے ساتھ لگنے کے بعد تھوڑا سا جو بند تھا، انہوں نے وہ دروازہ اپنے پاؤں سے کھولا، جس کو عام الفاظ میں، حرف عام میں ٹھڈا مارنا کہتے ہیں، ٹھڈا مار کے وہ دروازہ کھولا۔ اب یہ ذہن میں رکھیے گا، جس کے آفس کا دروازہ ٹھڈا مار کے کھولا جا رہا ہے وہ ایک اچھا خاصا آفیسر ہے، شاید اس کے ایک مہینے کی تنخواہ انکل کی ایک سال کی تنخواہ کے برابر بھی نہیں ہوگی، اس سے زیادہ ہوگی۔ وہ انکل، وہ بزرگ اس بچی کو لے کر اس کمرے میں داخل ہوتے ہیں، وہ آفیسر ان گارڈ انکل کو دیکھتا ہے تو اپنی دھونس جمانے کے لیے تھوڑا غصہ کر کے کھڑا ہوتا ہے، وہ انکل اس کے سینے پر ہاتھ مار کے اس کو واپس بٹھاتے ہیں اور کہتے ہیں کہ میں ایک مہینہ ہو گیا ہے دیکھ رہا ہوں اس بچی کو، یہ صبح 7 بجے آتی ہے، 2 گھنٹے تمہارے آفس کے باہر انتظار کرتی ہے، 9 بجے تم آتے ہو، اس کو آفس میں بٹھاتے ہو، 6 بجے تک یہ یہاں پر بیٹھی رہتی ہے، اس کے بعد تم چلے جاتے ہو اور یہ چلی جاتی ہے، کیوں اس کا حق اس کو نہیں دے رہے ہو؟ یہ جملہ کہا اور اس کے بعد ایک جملہ کہا، پہ سنیے گا، وہ جملہ آج بھی میرے کانوں میں دوڑتا ہے، یقین جانیے روح لرز جاتی ہے۔ اس کو کہا کیوں نہیں دے رہے ہو اس کا حق اس کو، 2 بار یہ کہا، اور تیسری بار اس عورت کی طرف مخاطب ہوئے کہا، بیٹا میں تمہارے باپ کی جگہ ہوں، اب جو میں کہہ رہا ہوں غور سے سنو، میں تمہارے باپ کی جگہ ہوں، تمہارے یہ چھوٹے بچے ہیں، تم یہاں پر اپنے خاوند کے بقایا جات لینے آئی جو تمہارا حق ہے، اب تم باہر جاؤ، اپنے بچوں کو پالنے کے لیے تم سے جو ہوتا ہے کرو، صحیح کرو، غلط کرو، گناہ کرو، ثواب کرو، جو تم سے بن پاتا ہے اپنے بچوں کو پالنے کے لیے کرو، میں تمہیں گواہی دیتا ہوں کہ گناہ تمہارے سر نہیں ہے، اس بندے کے سر ہے، تم بچوں کو پالنے کے لیے اب جو کر سکتی ہو کرو، بھوکے تو نہیں مارنے نا، اپنے آپ کو پالنے کے لیے، اپنے بچوں کو پالنے کے لیے اب صحیح رستہ اختیار کرو، غلط رستہ اختیار کرو، کرو، میں تمہیں گواہی دیتا ہوں باروز محشر، میں تمہارے لیے گواہی دوں گا کہ اب گناہ تمہارے سر نہیں ہے، اس بندے کے سر ہے، کیونکہ اس نے تمہیں مجبور کیا اس راستے کو چننے کے لیے، دوبارہ یہاں پر نہ آنا میرا بیٹا، چاہو بس اب اپنے بچوں کو پالو، جو دل میں آتا ہے کرو، تم آزاد ہو۔ یہ بات کہنے کے بعد وہ اس بچی کو بڑے ہی احترام کے ساتھ لے گئے۔ اس کے بعد کچھ نشست میری اس خاتون کی اور ان انکل کی رہی، وہ خیر حجاب کی باتیں ان کو ہم سائڈ پہ رکھتے ہیں۔ اس کا اثر پتہ کیا ہوا؟ اس کا اثر یہ ہوا کہ جو کام ایک مہینے میں نہیں ہو رہا تھا وہ ایک دن میں ہو گیا، اور اگلے دن اس خاتون کا چیک اس کے ہاتھ میں تھا، اس کے ہاتھ میں تھا۔
मुझे उस दिन ये समझ में आया कि अली वाले कैसे होते हैं, अली वाले कैसे होते हैं। मैंने कहीं पढ़ा कि अली के पैरोकार बनना है तो अली के आशिक बनकर क्यों? अगर जिंदगी गुजारनी है तो अली का आशिक बनकर क्यों? अली का बेटा बनकर गुजारो। आप हैरान हुए होंगे सुनकर, मैं भी बहुत हैरान हुआ पढ़ के। एक सेकंड के लिए रुकिएगा, मैं बाद मुकम्मल कर लूं, उसके बाद जो नतीजा अखज करना चाहें वो आपका हक है। जुमला खुद बताएगा कि वो कहां से आया है। मैं एक आम फहम गुफ्तगू करके यहां से चला जाऊं तो मेरा यहां पर आने का मकसद क्या है? सिर्फ आशिक बन के जिंदगी क्यों गुजारे, औलाद बनकर क्यों नहीं? मौला कैसे कैसे? आपका जहन किस तरफ जा रहा होगा? हसन, हुसैन, अब्बास? अरे नहीं नहीं नहीं नहीं नहीं नहीं वो तो शख्सियात ही और है। मेरा जहन भी वहीं गया, लेकिन वो तो शख्सियात ही और है, वो तो शख्सियात ही और है। वहां नहीं, वहां वहां पहुंच नहीं है किसी की। वो एक होता है ना वी वी वी वी आई पी इंक्लोजर, वो ऐसा इंक्लोजर है कि जहां पर एक्सेस है ही नहीं, वहां पे अल्लाह ताला ने वो रिबन लगा के वो एक्सेस डिनाइड कयामत तक के लिए कर दिया है। बस वो जहां पर जितने आने हैं वो वहां पर उतने ही आने हैं। नबुवत में अगर 1,24,000 आने हैं तो वो 1,24,000 ही आने हैं। इमामत में अगर 12 आने हैं तो वो 12 ही आने हैं। हाँ, इमामत में एक की अभी एंट्री होनी है, वो भी अलग बात कि मैं इस चीज पे यकीन रखता हूं कि कोई जमाना इमाम से खाली नहीं होता। उसके ऊपर हम फिर कभी बात करेंगे, बार कैफ। और कभी मिलो तो गुफ्तगू किया करो, अगर कभी ऑफ देयर कहीं मुलाकात हो तो अपनी कब्र की भी रोशनी किया करो, मेरी कब्र की भी रोशनी किया करो। अल्लाह आप लोगों को सलामत रखे, बार कैफ। अब आपके भी जहन में होगा कि भाई बेटे तो हसन, हुसैन, अब्बास। अरे नहीं नहीं नहीं नहीं वहां वहां सोच है किसी की? अब्बास, अल्लाह अकबर, अल्लाह अकबर, हसन, हुसैन, अल्लाह अकबर। तो फिर कैसे? मौला का लकब है ना, मौला का लकब है अबू तुर्राब, मिट्टी का पाप। अबू तुर्राब मिट्टी का बाप है ना, तो तुम मिट्टी बन जाओ, मिट्टी बन जाओ। मिट्टी को फर्क नहीं पड़ता कि उसमें से जो रिस्क उग रहा है वो बारिश के पानी से उग रहा है, मिनरल वाटर से उग रहा है, ट्यूबवेल के पानी से उग रहा है, या किस पानी से उग रहा है। यही वजह है कि वो बुजुर्ग इतना इतना न डर था कि उसके सामने जो शख्स बैठा था उसके 1 महीने की सैलरी शायद उस बुजुर्ग के साल की सैलरी से ज्यादा थी, लेकिन वो न डर था। क्यों? मिट्टी था, मिट्टी था, मिट्टी हो जाओ, मिट्टी हो जाओ। अक्सर सवाल लोग करते हैं ना, डर नहीं लगता? नहीं लगता, नहीं लगता, नहीं लगता। क्योंकि कभी कभी मैं ये सोचता हूं, कभी कभी मैं ये सोचता हूं कि हम बेयकीन लोगों को नाम हैदर से रब्त क्यों है। खुदा की कसम लोगों ने जाया कर दिया अली को, खुदा की कसम लोगों ने जाया कर दिया अली को। कभी कभी मैं ये सोचता हूं कि हम बेयकीन लोगों को नाम हैदर से रब्त क्यों है, हम बेयकीन लोगों को नाम हैदर से रब्त क्यों है। अबू तुराब, अबू तुराब।